0: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
1: सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: कृष्ण भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 बेलीब्रिज सहयोग,
2: 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, काँग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर,
1: गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै,
2: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द,
1: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटे कोशी बाढीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
2: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाईका मोडुलर पुल उपलब्ध गराएको छ। बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाडीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सड़क डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाडीमा हेटौडा ल्याइएको छ। सड़क डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र स्वागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तरोन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढ़ाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाषिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
4: दार्जिलिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवै तर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारु गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
1: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार नागीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
2: प्रमुख प्रतिपक्षीय दल काँग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महाधिवेशन प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काँग्रेसमा संकट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
1: यसैबीच नेपाली काँग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मंगसिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, शंखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
2: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनु भयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता,
5: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो यसमा चाहिँ।
2: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेशसभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा

0: इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 3 जना घाइते भएका छन्। हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भटिकोशी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 को मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदी घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा 1 असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड़ 9 लाख रूपियाँ यसलाई फेरि सुन्नुहोला। 34 करोड़ 9 लाख रूपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढाइएको हो। अनुमति पत्र खारेजपछि युटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोड़ भन्दा बढ़ीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहरहरूमा बजारमा निर्यात भइरहेको छ। दूध बेचेरै

0: 24 करोड़को आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट एक वर्षमा 24 करोड़ रूपियाँ भन्दा बढी आमदानी गरेका छन्।
1: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयकै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौं घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयकमै निर्भर छ। त्यस्तै भित्रपृष्ठमा फेरि बन्दको डिलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको एक महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुङ्गानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिने उपभोक्ताको हैरानी शीर्षकमा भवान नाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
0: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्लेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्ध सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपत्को घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर बेपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड़ लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड़ 37 लाख भन्दा बढी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण तीव्र गतिमा अगाडि बढेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ्न सक्ने अनुमान समेत गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गुलसन झाको अर्धशतकसँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युए 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएका पाँचौं क्रमका ब्याटर राहुल चोपडाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनटभन्दा बढी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड VCBले नेपालसँग सन् 2027 द्विपक्षीय क्रिकेट श्रृंखला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संघ क्यानले श्रृंखलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै VCBले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
1: भोटिकुसी बाढी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: एक्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकोसी बाढीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौँ।
3: ग्यासपास कपासको कुरा गर्दा, खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगेर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा, मच्छेटको झुलसहित जान पर्यो। जाँदाखेरि चाहिँ बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू, त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान, यो कसका छोराछोरी हुन्, के हुन् भन्ने, यसको पुष्टि हुने आधारहरू
4: भनेको त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन।
3: पीडित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने हो प्रयास गरेछ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नु भएको छ।
4: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बाल बालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि, उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
3: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा, उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि, काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पुरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
4: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
3: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो, अब अहिले बिस्तारै चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
2: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: कृष्णभीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग।
2: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर। कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने। देउबा समानान्तर महाधिवेशनतिर
5: गल्छी र सुहागढी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटोडाबाट काठमाडौँ पुग्न 10 घण्टा। 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै
2: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो।
5: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट। एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले चार पाँचजना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ यहाँ। बन्द कोठामा दुईवटा कोसीमा दुईजना व्यक्ति बसेका छन् र पुरुषको हातमा सडक पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरुष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
5: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हरपल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
4: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
4: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
4: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
4: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
4: 49 52 831,
2: 49 86 217,
4: 98 020 75 662।
5: Speed on, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन:
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
6: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
6: 01-4630-310,
2: 98-51-40-41-98,
6: 98-41-25-59-57।
2: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेसनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू:
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: USG इको सेवा,
3: ECG सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा MEd तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र EPM, MA तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
7: विशेषताहरू:
0: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
7: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
0: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
7: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
8: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार फोन नम्बर 49 54 124 49 54 124

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
5: फोन नम्बर
2: 49553004
5: 49556992।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उइता हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
4: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
0: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
4: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
0: फोन नम्बर 4987-094, 4987-096, 4970-051, 4970-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
5: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
6: मतिना टेलर्स।
5: मतिना, मतिना टेलर्स।
6: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841-51-20-03।
2: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
4: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
0: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
4: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
2: 44-88-961,
4: 44-62-161,
2: 98-41-20-21-15,
4: 98-5-11-88-961,
2: 98-5-11-98-975।
7: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल, वसुन्धारा खोला पुलबाट 300 मिटर, टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू,
7: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू,
0: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपीडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी,
8: दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
7: सबै उमेरका लागि हाड जोड्ने दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
8: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
7: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआईसीयु पीआईसीयु सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
8: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
7: सम्पर्क नम्बर 01-49-59-560 49-81-962 98-46-1916-69 98-69-52-61-59

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662
2: Speed on. Interruptions off. Introducing Vinet UltraFi. The ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at rupees 1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV. In ultra speed, Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.
1: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।
0: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजू 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
0: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक

0: चार बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: त्यति मात्र कहाँ हो र,
0: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
1: ढिला नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: थप जानकारीका लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10, मनमैजु, काठमाडौँ।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
0: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
0: 01-4630-310,
1: 98-51-40-41-98,
0: 98-41-25-59।

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै
1: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
2: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
1: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
2: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकल तिरै लागे।
1: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।
1: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजू 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
1: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: त्यति मात्र कहाँ हो र?
1: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
0: ढिलाइ नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: थप जानकारीका लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10, मनमैजू, काठमाडौँ।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
2: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
4: एनआईसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
4: फोन नम्बर
5: 49553004,
4: 49556092।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
3: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860353486,
6: 9818-67-78-42।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुक्की छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520 03
2: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो कहाँ जाने हो
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि
4: हजुर अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस् हामी कहाँ विवाह व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू छपाई सम्बन्धी सम्पूर्ण काम पुस्तक छपाई क्यालेन्डर छपाई मल्टी कलर प्रिन्ट स्क्रिन प्रिन्ट ग्लु बाइन्डिङ लेबल पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ सम्पर्क 12 अफसेट प्रेस वसुन्धरा काठमाडौँ फोन नम्बर 01-49-85-825 95-12-48-825
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
7: माउ किन खोज्नु भएको होला हजुर को पर्नु भो
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
8: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
9: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
10: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
13: विशेषताहरू
14: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
13: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
14: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
13: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
12: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49-54-124 49-54-124

0: अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।
3: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
3: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: त्यति मात्र कहाँ हो र,
3: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
2: ढिला नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: थप जानकारीका लागि
3: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10, मनमैजु, काठमाडौँ।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310,
2: 98-51-40-41-98,
3: 98-41-25-59।

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू:
2: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल चार, फोन नम्बर 49 54 124 49 54 124।
3: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
4: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
5: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
0: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ। थप जानकारीका लागि मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ।
10: फोन नम्बर
0: 49-55-304,
10: 49-56-592।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोस, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्रा 5, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Viya TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Viya TV in ultra speed. Vinet Ultra 5. Ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
4: हैन हो रामदाई, तपाई के सोच्दै हुनुहुन्छ?
0: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
4: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
0: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
4: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852-29-0029, फोन नम्बर 5110-207।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि
0: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
8: फोन नम्बर
0: 49553004,
8: 49565092।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भन्ने रहेछ, के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौ।
16: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
15: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
17: 24 घण्टा आकस्मिक सेवा,
16: जनरल मेडिकल सेवा,
17: छ
2: छाती रोग, मुटु रोग, न्यूरो मेडिसिन, न्यूरो सर्जिकल सेवा,
16: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
16: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
16: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
17: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
16: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
16: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
7: सबैका लागि सधैँका लागि
16: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
0: फोन नम्बर 4987094 4987096 4970051 4970052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।

0: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जीवन प्राइम टायर्सले सधैं
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
1: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49 52 831
2: 49 86 217
1: 98 020 75 662
3: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: के बाल ए कुत्ते
1: इडियट हाँ तेरी तो

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: पिकनिक पार्टी दुनिया साथी आहकती जाती, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
4: मतिना टेलर्स।
3: मतिना टेलर्स,
4: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841-51-20-03।
5: स्पीड अन, इन्टरप्सन्स अफ। Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vianet, aba sabai connected.
6: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
0: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
6: ए, के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
0: हो र?
6: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
0: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
6: सम्पर्क नम्बर
0: 9841-425-420, 9841-425-420।
6: अफिसियल वेबसाइट
0: solutionnepal.com।
7: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
8: विशेषताहरू:
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
8: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
9: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
8: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
7: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल टार। फोन नम्बर 49-54-124, 49-54-124।
8: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
6: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
0: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
8: 44-88-961,
1: 44-62-161,
8: 98-41-20-21-15,
1: 98-5-11-88-961,
8: 98-5-11-98-975।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: भर्ना खुल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
4: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
5: फोन नम्बर
2: 49553004
5: 49556992।
6: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
7: यदि स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
6: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
8: 24 घण्टा आकस्मिक सेवा,
9: जनरल मेडिकल सेवा,
8: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
9: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
8: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
9: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
8: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
9: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
8: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
9: एनआइसियु तथा पिआइसियु सेवा,
8: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
9: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
8: फार्मेसी सेवा।
6: सबैका लागि सधैँका लागि
9: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी,
2: फोन नम्बर 49870094, 49870096, 49701, 49752। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852129029, फोन नम्बर 5110207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ, छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
5: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
6: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
7: फोन नम्बर
6: 49-55-304,
7: 49-56-592।
8: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
9: आत्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
10: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510169007।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआईटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662।

0: सधैं
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: टोटल जीवन प्राइम टायर्सले सधैं।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
3: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा संचालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।

0: सबैका लागि सधैँका लागि
1: बिपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडी।
2: फोन नम्बर 4987094 4987096 4970051 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
3: उता हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
3: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 9860353486
3: 9818678742।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
5: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
3: फोन नम्बर
2: 49553004
3: 49556592।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाई, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
3: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
0: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
1: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
0: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि, फोन नम्बर
3: 44-88-961,
0: 44-62-161,
3: 98-41-20-21-15,
0: 98-5-11-88-961,
3: 98-5-11-98-975।
4: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन
4: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क नम्बर
5: 01-4630-310,
4: 98-51-40-41-98,
5: 98-41-25-59-57।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
6: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार, फोन नम्बर 49-54-124, 49-54-124।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: अब तपाईँहरूमा सौलिय शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घन्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेसनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घन्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घन्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
2: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
2: के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
3: हो र?
2: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
2: सम्पर्क नम्बर
3: 98-41-425-420, 98-41-425-420।
2: अफिसियल वेबसाइट
3: websitesolutionnepal.com।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा BBA शत प्रतिशत नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा BBA र BBS का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि
6: मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ।
0: फोन नम्बर
6: 49-55-304,
0: 49-56-592।
7: पिकनिक पार्टी दुनिया साथी, आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
8: मतिना टेलर्स।
7: मतिना, मतिना टेलर्स।
8: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र बुथखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।

0: दुई वर्षको वारेन्टी सहित रेडमी A7 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बिपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बिपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
2: NICU तथा PICU सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बिपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस NCMT कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि BHM, BBA, MBA, BIT र BCS नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
4: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
4: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
4: विस्तृत जानकारीको लागि
2: NCMT कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
4: 4952831,
2: 4986217,
4: 9802075।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
2: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
2: ए के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
3: हो र?
2: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
2: सम्पर्क नम्बर
3: 98-41-425-420, 98-41-425-420।
2: अफिसियल वेबसाइट
3: वेबसाइट solutionnepal.com।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 98-51-40-41-98
3: 98-41-25-59।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: सैनिक पार्टी दुनिया साथी आह कति जाति लुक्की छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएडका साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49-54-124
5: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
6: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
4: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
6: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
5: 44-88-961
6: 44-62-161
5: 98-41-20-21-15
6: 98-5-11-88-961
5: 98-5-11-98-975
7: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
7: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बाल रोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसुति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
4: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
7: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
4: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
7: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियू पीआईसीयू सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
4: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
7: सम्पर्क नम्बर 01-49-59-560 49-81-962 98-46-1916-69 98-69-52-61-59
8: किन आँखा मिचेकुमिचे गरेको
9: हेर न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
8: धेरै समय मोबाइल चलाइसिक्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
8: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
9: ए त्यसो भए जोगिन के गर्ने त
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
14: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
15: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
16: फोन नम्बर
15: 49553004,
16: 49556592।

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
1: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
3: एनआइसियु तथा पिआइसियु सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
1: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि
4: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
1: फोन नम्बर
4: 49553004,
1: 49565092।
4: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती, फोन नम्बर
4: 9860353486,
5: 9818678042।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कति जाती लुकी छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520 03 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49514124
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने टाढा 20 फिट जति बुझिस्
6: बुझेँ
5: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
7: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घन्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
9: शुभम इन्टरनेशनल हस्पिटल
1: हाम्रा उपलब्ध सेवाहरू
9: 24 घन्टा इमर्जेन्सी सेवा
1: एक्सरे सेवा
9: USG इको सेवा
1: ECG सेवा
9: सुविधा सम्पन्न ल्याबको व्यवस्था
1: 24 घन्टा फार्मेसी सेवा जनरल ओपिडी सेवा तर्फ
9: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग मुटु रोग मूत्र रोग बाल रोग श्वास प्रश्वास सम्बन्धी हार जोड्नी सम्बन्धी समस्याको उपचार सर्जरी ENT हेड एन्ड नेक सर्जरी मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ
1: थप जानकारीको लागि
9: शुभम इन्टरनेसनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
1: फोन नम्बर
9: 01-40-27-300
10: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
11: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
12: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
11: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
10: 44-88-961
11: 44-62-161
10: 98-41-20-21-15
11: 98-5-11-88-961
10: 98-5-11-98-975
13: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet Ultra Fi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now, get 175 Mbps internet with Viya TV only at ₹1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Viya TV in ultra speed. Vinet Ultra Fi. Ultra experience, ultra entertainment, ultra value. Vinet. अब सबै कनेक्टेड।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि
1: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
0: फोन नम्बर
1: 49553004
0: 49556592।
4: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
5: हजुर पनि किन चिन्ता लिनुहुन्छ, छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस सधैँ छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा काठमाडौँ, फोन नम्बर 01-49-85-825, 9852-48-825।
6: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
7: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
8: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर, टोखा 1 झोर काठमाडौँ, 9852106907।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस NCMT कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि BHM, BBA, MBA, BIT र BCS नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
0: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
0: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
0: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
0: NCMT कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर 49852831, 49586217,
1: 9802075662।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961 98-41-20-21-15
1: 98-5-11-88-961
0: 98-5-11-98-975
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
2: 49-52-831
3: 49-86-217
2: 98-020-75-662 भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि
2: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
1: फोन नम्बर
2: 49-55-304
1: 49-56-592

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जीवन प्राइम टायर्सले सधै।
2: अब तपाईहरुमा सौलिया शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्ने सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: all-time favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
1: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
3: एनआईसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 9860353486,
5: 9818678842।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
6: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन
6: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
7: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
6: सम्पर्क नम्बर
7: 01-4630-310,
6: 9851-4141-98,
7: 9841-2557।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
2: मतिना टेलर्स।
1: मतिना, मतिना टेलर्स।
2: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841501203।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाइ, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra Fi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल चार, फोन नम्बर 49514124।
5: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
6: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ, फोन नम्बर 01-49-85-825, 9852-48-825।
7: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।
8: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
8: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
7: त्यति मात्र कहाँ हो र?
8: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
7: ढिला नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
8: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: थप जानकारीका लागि
8: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10, मनमैजु, काठमाडौँ।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662

0: दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार, फोन नम्बर 49 54 124 49 54 124।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जीवन प्राइम टायर्सले सधैं।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
3: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
4: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
4: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
4: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
4: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
4: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
3: एनआइसीयू तथा पिआइसीयू सेवा,
4: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
4: फार्मेसी सेवा।
2: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
6: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860353486,
7: 9818-67-78-42।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59-57।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
3: फोन नम्बर
2: 49-55-304
3: 49-56-592।
0: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।
1: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
1: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: त्यति मात्र कहाँ हो र,
1: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
0: ढिलाइ नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: थप जानकारीका लागि
1: शुभम इन्टरनेसनल हस्पिटल तारकेश्वर 10 मनमैजु काठमाडौँ।
4: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
5: आप्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
6: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर, टोखा 1 झोर काठमाडौँ, 98-510-16-907।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको

0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
1: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
3: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961,
2: 44-62-161,
1: 98-41-20-21-15,
2: 98-5-11-88-961,
1: 98-5-11-98-975।
4: पिकनिक पार्टी दुनिया साथी, आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
5: मतिना टेलर्स।
4: मतिना, मतिना टेलर्स।
5: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।
2: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0-29, फोन नम्बर 51-10-207।

0: होइन हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन
3: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क नम्बर
4: 01-4630-310,
3: 98-51-40-41-98,
4: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49 52 831,
2: 49 86 217,
1: 98 20 75 662।
3: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
3: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू:
3: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
3: यूएसजी इको सेवा,
1: ईसीजी सेवा,
3: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
3: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
3: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
3: 01 40 27 300।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
3: फोन नम्बर
1: 49 55 304,
3: 49 56 592।
5: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
6: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
5: के टेन्सन लिइरहेको त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
6: हो र?
5: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
5: सम्पर्क नम्बर
6: 98 41 425 420, 98 41 425 420।
5: अफिसियल वेबसाइट
6: solutionnepal.com।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कति जाती लुकी छिपी छड़के हेराई सबको मै माथि स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार फोन नम्बर 49514124 49514124

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
4: फोन नम्बर
1: 49553004
4: 49556992।
5: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
6: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
5: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
7: 24 घण्टा आकस्मिक सेवा,
6: जनरल मेडिकल सेवा,
7: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
6: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
7: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
6: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
7: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
6: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
1: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
7: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
6: एनआइसीयू तथा पीआईसीयू सेवा,
7: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
6: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
7: फार्मेसी सेवा।
5: सबैका लागि सधैँका लागि
6: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी,
1: फोन नम्बर 49870094, 49870096, 49701, 49752। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
8: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
7: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
8: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती, फोन नम्बर
1: 9860353486,
8: 9818678742।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

तपाईको पल पलको साथी रेडियो हरपल 90.9 मेगाहर्ज।

0: व्यवसायता दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस सधैँ छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
4: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
3: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
4: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
3: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-029, फोन नम्बर 51-10-207।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
6: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
7: थप जानकारीका लागि
8: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
7: फोन नम्बर
8: 49-55-304,
7: 49-56-592।
9: स्पीड अन, इंटरप्शंस अफ। इंट्रोड्यूसिंग वायनेट अल्ट्रा 5, द अल्ट्रा इंटरनेट प्लान्स गिविंग यू हाईएस्ट इंटरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। नाउ गेट 175 Mbps इंटरनेट विथ वाया टीवी ओनली एट ₹1250 पर मंथ, and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra 5. Ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.
10: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
11: विशेषताहरू:
12: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
11: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
12: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
11: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
10: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल चार, फोन नम्बर 49-54-124, 49-54-124।

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: Listen up, yo. It's Valentine's Day.

0: स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
1: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
1: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: त्यति मात्र कहाँ हो र,
1: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
0: ढिला नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
1: तपाईँको स्वास्थ्य

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबीए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 025 75 662।
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
5: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
6: 24 घण्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
6: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
6: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
6: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
5: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
6: कोलोनोस्कोपी सेवा, आइसियू, भेन्टिलेटर सेवा,
5: एनआइसियू तथा पिआइसियू सेवा,
6: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
5: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
6: फार्मेसी सेवा।
4: सबैका लागि सधैँका लागि
5: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
2: फोन नम्बर 49 87 094 49 87 096 49 70 051 49 70 052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाई, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड।

0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजू नेपाल टार, फोन नम्बर 49514124।
3: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
4: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि बौडेश्वर डेकोरकै सामान मात्रै छ।
5: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510-16907।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
6: फोन नम्बर
5: 49-55-304
6: 49-56-592।
7: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
8: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरेर नि।
7: के टेन्सन लिइरहेको त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
8: हो र?
7: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
7: सम्पर्क नम्बर
8: 98-41-425-420 98-41-425-420।
7: अफिसियल वेबसाइट
8: websitesolutionnepal.com।
1: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
7: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
8: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961
2: 44-62-161
1: 98-41-20-21-15
2: 98-5-11-88-961
1: 98-5-11-98-975।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: पिकनिक पार्टी दुनिया साथी, आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी,
6: सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
14: मतिना टेलर्स।
6: मतिना, मतिना टेलर्स।
14: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र बुथखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841521203।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49528331
1: 49862017
0: 98025 75662

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59-57।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने? त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
1: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
7: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
8: 24 घण्टा आकस्मिक सेवा,
9: जनरल मेडिकल सेवा,
8: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
9: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
8: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
9: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
8: फिजियोथेरापी।

0: सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।

0: दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98512-48-825।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
4: विशेषताहरू:
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
4: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
5: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
4: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
6: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजू, नेपाल टार। फोन नम्बर 49-54-124, 49-54-124।
7: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
8: आत्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यहीँ पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरिराख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
9: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510-16-907।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
10: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ।
0: फोन नम्बर
1: 49-55-304,
0: 49-56-592।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कती जाती लुकी छिपी छड़के हेराई सबको मई माथि स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841512003 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49514124
5: स्पीड अन Interruptions off. Introducing Vinet UltraFi. The Ultra Internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in Ultra Speed. Vinet UltraFi. Ultra Experience, Ultra Entertainment, Ultra Value. Vinet, अब सबै connected.
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
6: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ
1: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ
4: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
7: फोन नम्बर
4: 49553004
7: 49565092
8: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
9: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
8: के टेन्सन लिइरह त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
9: हो र
8: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
8: सम्पर्क नम्बर
9: 9141425420 9141425420
8: अफिसियल वेबसाइट
9: websitesolutionnepal.com
2: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
8: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
9: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
8: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
2: 44-88-961
8: 44-62-161
2: 98-41-20-21-15
8: 98-5-11-88-961
2: 98-5-11-98-975

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उइता हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
0: 49-52-831,
1: 49-86-217,
0: 98-020-75-662।
1: अब तपाईहरुमा सौलिय शुल्कमा भरपर्दो सेवा दिनका लागि
0: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेशनल हस्पिटल।
0: हाम्रा उपलब्ध सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: एक्सरे सेवा,
1: यूएसजी इको सेवा,
0: ईसीजी सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
0: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
1: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
0: थप जानकारीको लागि
1: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक।
0: फोन नम्बर
1: 01-40-27-300।
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
4: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन:
3: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क नम्बर
4: 01-46-30-310,
3: 98-51-40-41-98,
4: 98-41-25-59।

0: सधैं नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49 54 1 24 49 54 1 24।
4: ए दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
5: ले देख्नु भएन औषधि हालेको
4: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
4: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
4: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्वास्थ्य सबैको अमूल्य धन हो त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
8: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
7: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
9: 24 घण्टा आकस्मिक सेवा
8: जनरल मेडिकल सेवा
9: छाती रोग मुटु रोग न्युरो मेडिसिन न्युरो सर्जिकल सेवा
8: मुत्र रोग प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा
9: छाला रोग मानसिक रोग स्त्री तथा प्रसूति रोग परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा
8: हाड तथा जोर्नी दन्त चिकित्सा नाक कान घाँटी सेवा
9: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू
8: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा
10: आँखा रोग कलेजो रोग इन्डोस्कोपी सेवा
9: कोलोनोस्कोपी सेवा आइसीयू भेन्टिलेटर सेवा
8: एनआइसीयू तथा पीआईसीयू सेवा
9: जनरल हेल्थ चेक तथा वेलनेस सेवा
8: एक्स रे तथा अल्ट्रासाउन्ड

0: पिकनिक पार्टी दुनिया साथी आहक ती जाती लुकी छिपी छड़के हेराई सबको मैमाथी स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
1: मतिना टेलर्स।
0: मतिना, मतिना टेलर्स।
1: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841512003।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
6: फोन नम्बर
5: 49555304
6: 49556592।

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस NCMT कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि BHM, BBA, MBA, BIT र BCS नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नशिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
2: NCMT कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49 52 831 49 86 217, 98 020 75 662।
3: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
4: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
3: के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
4: हो र?
3: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
3: सम्पर्क नम्बर
4: 98 41 425 420, 98 41 425 420।
3: अफिसियल वेबसाइट
4: websitesolutionnepal.com।
5: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
3: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
1: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको PVC पाइप, PPR पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
3: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
5: 44 88 961,
3: 44 62 161,
5: 98 41 20 21 15,
3: 98 5 11 88 961,
5: 98 5 11 98 975।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल टार, फोन नम्बर 49514124।
5: स्पीड ऑन, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै connected.
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
6: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ,
7: फोन नम्बर
1: 49553004,
7: 49556592।
8: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
9: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ, फोन नम्बर 01-49-85-825, 9852-48-825।
10: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
11: आत्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
12: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510-16907।
13: मानसिक समस्याबाट बच्ने उपायहरू:
14: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
13: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
14: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
13: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
14: असल साथीहरूसँग मात्रै संगत गरौं,
13: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
14: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
13: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831,
1: 49 86 217,
0: 98 020 75 662।
2: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
2: ए के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
3: हो र?
2: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
2: सम्पर्क नम्बर
3: 98 41 425 420, 98 41 425 420।
2: अफिसियल वेबसाइट
3: solutionnepal.com।
4: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
6: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 98 60 35 43 86,
5: 98 18 67 78 42।
7: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
8: मतिना टेलर्स।
7: मतिना, मतिना टेलर्स।
8: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98 41 51 20 03।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि
0: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
1: फोन नम्बर
0: 49 55 304,
1: 49 56 592।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा।

0: जनरल ओपिडी सेवा तर्फ
1: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
0: थप जानकारीको लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10, लोकतान्त्रिक चोक,
0: फोन नम्बर
1: 01 40 27 300।

0: तपाईको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
2: एनआईसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।

0: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
1: CIN को साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
2: यी दुवैको परीक्षण शुरू भएको छ नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा। त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
1: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काँग्रेसको निर्णय।
3: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
1: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
4: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
1: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: रसुवाको भोटेको सीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
2: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरू भएको छ नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा। त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
6: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन् तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका इभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सड़क खुलाउन स्काइभेटर बुलडोजर लोडर लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
7: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टु वे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
6: सड़क विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
3: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ।
6: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 ओडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्यकोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाल नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मन्त्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
8: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधन व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान, त्यसै गरी बस स्टप पनि त्यही किसिमको, बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामी सँगै काम गरिरहेका छौँ।
6: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
1: छालामा आउने घाउ खटिरा रोक्ने उपाय
9: खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
1: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
16: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
17: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि यो सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साथै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
16: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउ नै पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
9: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औँलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्झना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्कोपछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो। त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
16: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
18: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841465486 9841614145 छ हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841386871 9841386871 त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढा नीलकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
16: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 98416-1498 र 98493-8687। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
19: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकामा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
1: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसी बाढीपछि 100+ धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
19: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा, सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
1: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
19: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाएको भए पनि बालबालिका एक एकछिनमा के के गर्छ गर्न खोज्छ कि
0: भोटेकुसी बाढी गइसकेपछि बाल बालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
19: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको थियो कि अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको थियो कि
0: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जाने होला
19: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन् तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
0: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
19: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त ए मेरो पनि बितिया रहेछ अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ
0: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
19: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको छैन नि त्यो नानीले अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो तर वास्तविकता त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन् अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ त्यसैले उहाँहरू अब हुनु त रहन्छ आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा तिमीलाई अब जल्ली गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा तिमीसँग त हामी छौँ नि यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ सम्झायो भने त उसले एकछिन रोला बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय कोही चाहिँ बाउनी छैन आमा नि छैन म मात्र किन बाँच्ने अङ्कल आन्टीले जे जे भन्ने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ
0: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
19: उमेरमा नि आउन सक्छ इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि तपाईँको यसरी जोडिया नि बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन पनि जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे यस्तो नि गर्ने फेरि नर्मलमा फर्किने कोसिस गर्छ तर पीडा हुन्छ नि त याद हुन्छ नि त बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि
0: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक
19: उनीहरूलाई त्यो अभिभावक
0: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि
19: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ
23: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढ़ी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्णभीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: all-time favorites.
1: Radio Harpal 90.9 megahertz.
2: Stay tuned.

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860 35 43 86,
1: 9818 67 78 42।

विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
1: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49 52 831
2: 49 86 217
1: 98 020 75 662

0: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरु
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
2: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
2: ए के टेन्सन लिरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
3: हो र?
2: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
2: सम्पर्क नम्बर
3: 98-41-425-420, 98-41-425-420।
2: अफिसियल वेबसाइट
3: websitesolutionnepal.com।
4: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन
4: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क नम्बर
5: 01-46-30-310,
4: 98-51-40-41-98,
5: 98-41-25-59-57।
6: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
7: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
8: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको PVC पाइप, PPR पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
7: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि, फोन नम्बर
6: 44-88-961,
7: 44-62-161,
6: 98-41-20-21-15,
7: 98-5-11-88-961,
6: 98-5-11-98-975।

0: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
0: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
1: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
0: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियू पिआइसियू सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
0: सम्पर्क नम्बर 01 49 59 560 49 81 962 98 46 9 16 69 98 69 52 61 59
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
3: विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49 54 124 49 54 124
5: पिकनिक पार्टी दुनिया साथी आह कति जाति लुक्की छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
6: मतिना टेलर्स
5: मतिना मतिना टेलर्स
6: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 98 41 51 20 03
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
4: फोन नम्बर
2: 49 55 304
4: 49 56 592

0: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौ।
1: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
0: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
3: एनआईसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
0: सबैका लागि सधैँका लागि
1: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052, साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
1: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल, वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू,
1: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू,
0: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपीडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू,
1: सबै उमेरका लागि हाड जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 9851-4148
3: 9841-2559
4: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
5: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
4: के टेन्सन लिइरहे त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
5: हो र
4: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय सङ्घ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
4: सम्पर्क नम्बर
5: 9841-425-420
4: अफिसियल वेबसाइट
5: websitesolutionnepal.com
6: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
4: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
5: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
4: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
6: 44-88-961 9841-2021
4: 9511-88-961
6: 9511-98-975
7: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
8: विशेषताहरू
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
8: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
9: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
8: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
7: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49-54-124
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी

0: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01 40 27 300।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
5: फोन नम्बर
4: 49553004
5: 49565992।